यहां पर इस मिसाल के लिए आपको थोड़ा ज्यादा कंसंट्रेशन की जरूरत है, लेकिन ये मेरे नज़दीक ये इस किस्म की मिसालें होती हैं जो जब मैं पहले पढ़ रहा था ना, तो इनसे मैं सबसे ज्यादा जो मुतासिर होता था इन मिसालों से होता था कि ये कैसे मुमकिन है, ये हो ही नहीं सकता। तो इसको पहले मैं समझाता हूं यहां बात क्या की जा रही है। यहां पर है وَلَوْ يُعَجِّلُ اللَّهُ actually no, मैं बताता हूँ यहाँ पर وَإِذَا مَسَّ الْإِنسَانَ الضُّرُّ دَعَانَا لِجَنْبِهِ أَوْ قَاعِدًا أَوْ قَائِمًا فَلَمَّا كَشَفْنَا عَنْهُ ضُرَّهُ مَرَّ كَأَنْ لَمْ يَدْعُنَا إِلَى ضُرٍّ مَسَّهُ। पहले इस पूरी का समझ लेते हैं तर्जुमा। अल्लाह ताला अगर जल्दी करता, अल्लाह ताला अगर लोगों के लिए जल्दी कर देता शर की, शर से मुराद है नुकसान की, यहाँ पर नुकसान मुराद है, इस्तेजालहुम बिलखैर, क्योंकि वो जल्दी चाह रहे हैं अच्छाई की, यानी इंसान अच्छे की जल्दी में जब हरकत करता है, जल्दबाजी में हरकत करता है तो क्या हो जाता है उसके लिए नुकसान। अगर अल्लाह ये इजाज़त दे देता कि ऐसा तुम कर लो और अपना नुकसान हो भी तो कर लो, लकुदिया इलैहिम अजलुहुम, तो इनका मामला तय किया जा चुका होता, यानी इंसानियत ही ख़त्म हो जाती। अगर अल्लाह इंसानियत को अपनी जल्दबाजी करने की पूरी खुली छुट्टी दे देता तो इंसानियत ही ख़त्म हो जाती। فَنَظَرُ الَّذِينَ لَا يَرْجُونَ لِقَاءَنَا فِي طُغْيَانِهِمْ يَعْمَهُونَ, तो हम उन ऐसे लोगों को जिनको कोई उम्मीद नहीं है कि वो हमसे मिलेंगे, हम उनको छोड़ देते हैं अपनी बगावत में और वो अंधे ही उसी बगावत में चलते रहते हैं। وَإِذَا مَسَّ الْإِنسَانَ الضُّرُّ, और जब इंसान को कोई मुश्किल या कोई मुसीबत आकर लगती है, उसको छूती है, दआना ली जम्बी ही औ काइदन औ काइमन, फिर वो हमें दुआएं करने लगता है लेटा हुआ अपनी साइड पे, या बैठा हुआ या खड़ा हुआ, यानी हर हाल में दुआएं करनी शुरू कर देता है। फलम्मा कशफना अन्हु दुर्रहु, और जब हम उससे उसकी मुश्किल को हटा देते हैं, मर्रा का अल्लम यदउना इला दुर्रिन मस्सहु, तो ऐसे चलता फिरता है जैसे कभी कोई मुसीबत थी ही नहीं जिसने उसे छुआ था। कदालिक ज़ुय्यिना लिल्मुसरिफीन मा कानू यअमलून, और इसी तरह मुसरिफीन के लिए, मुसरिफ कहते हैं जो हद से ज़्यादा गुजर जाए, हद से ज़्यादा गुजरने वालों के लिए, इसराफ़ करने वालों के लिए हमने उनकी हरकतों को मुज़य्यन बना दिया, खूबसूरत बना दिया। कुल, यहाँ पर फोकस करना है अब हमें, कुल ला अम्लिकु लिनफ्सी दर्रन वला नफ़अन, कह दो इनसे मुझे कोई इक्तदार नहीं है। रसूल से कहा जा रहा है, रसूल इनको बता दीजिए मुझे कोई इक्तदार नहीं है कि मैं तुम्हारे मामले में ना कोई नुकसान ना कोई नफ़ा कंट्रोल कर सकूँ, मेरे हाथ में तो ये है नहीं, इल्ला माशा अल्लाह, सिवाय इसकी कि जो अल्लाह ताला खुद चाहे। सवाल मेरा, जो फोकस मैंने आपसे करवाना है इस आयत में, ये आयत नंबर 49, हाँ, उस आयत में क्या कहा अल्लाह ताला ने, नुकसान पहले या फायदा पहले? नुकसान पहले, दर्रन वला नफा, नफा का लफ्ज आसान है, दर का लफ्ज नुकसान के लिए, ठीक है। अब वापस आएंगे इसकी तरफ एक लम्हे बाद, इधर देख लें, यहां दूसरी आयत को देख लें, فاليوم لا يملك بعضكم لبعضكم لبعض نفعا ولا ضرا, उस दिन क़यामत के दिन तुम लोग एक दूसरे के मामले में कोई इक्तदार नहीं रखोगे, ना नफे का ना नुकसान का। यहां किस चीज का पहले जिक्र है? यहां नफे का पहला जिक्र है, वहां पर नुकसान का पहले जिक्र था। तो इसमें क्या हिकमत हो सकती है? मैंने कहा था कुरान की हर आयत दूसरी आयत से पिरोई हुई है और एक सूरत का एक मुकम्मल निज़ाम है। अब आप अंदाज़ा करें, रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैं इसको समझाने से पहले मैं आपसे कहता हूँ, रसूल सल्लल्लाहु अलैहि वसल्लम पर जब कुरान नाजिल हुआ तो किताबी शक्ल में नाजिल हुआ या कलाम के तरीके से नाजिल हुआ? कलाम। मैं आपसे अभी 45 मिनट 45 मिनट बात करता रहा हूँ, मैंने 2 मिनट पहले क्या अल्फाज कहे थे, किसी को याद है? 30 सेकंड पहले, 40 सेकंड, 5 मिनट पहले क्या अल्फाज कहे थे, किसी को याद है? अगर मैंने लिखी होती ईमेल तो मैंने पीछे क्या कहा था, आप पीछे जाके सर्च तो कर सकते हो ना, लेकिन अगर मैं बोल रहा हूं
तो हमारा दिमाग हिफ्ज नहीं कर लेता कि क्या कहा था, कैसे कहा था। कहानी आगे चलती रहती है, हम प्रोसेस करते रहते हैं, ये हिफ्ज थोड़ी है, मुसलसल आगे बात चल रही है। अब इस बात को सामने रख के जरा सोचना कि ये हो क्या रहा है। यहां 10वीं और 11वीं आयत में कहा था, अगर इंसान नुकसान की तरफ जल्दबाजी करे और अल्लाह उसको करने दे तो इंसानियत खत्म हो जाती। मजमून क्या था शुरू में? नुकसान, नुकसान। कौन सी आयत में? 10वीं 11वीं आयत में। फिर कहा था जब हम उसका नुकसान उससे हटा देते हैं तो वो ऐसा चलता फिरता जैसे उसको कोई नुकसान हुआ ही नहीं था। तो उसके 40 आयात बाद बात हो रही है, उनको बता दो मैं तुम्हारे मामले में ना किसी नुकसान का इकतदार रखता हूं और ना नफे का। जहां बात शुरू हुई थी 40 आयात पहले, इस तरह कह लो 15 मिनट पहले जो बात कही जा रही थी, उसके उनके अल्फाज की तरतीब का लिहाज रखते हुए नफे का जिक्र पहले नहीं, किसका जिक्र पहले? नुकसान का। कितना मुमकिन है इंसान के लिए ये? अब आगे देखो इस सूरत में, सूरत सबा में कहते हैं यहां पर नफा पहले और नुकसान बाद में। सूरत में जरा पीछे जाओ क्या मिलेगा? इन्ना रब्बी यबसुतु रिज़्क लिमन यशाउ मिन इबादिहि व यक़दिरु। मेरा रब जिसके लिए चाहे रिस्क के दरवाजे फैलाकर खोल देता है और जिसके लिए चाहता है तंग कर देता है। फैलाने का जिक्र पहले है कि तंग करने का? और फैलाने का ताल्लुक नफे से है और तंग करने का नुकसान से है। तो 3 आयात बाद नफान वाला दर्वन। अगर मैं बोल रहा हूं और मैं कहूं 2 मिनट पहले मैंने दिन रात कहा था तो मुझे अब रोशनी और अंधेरा कहना चाहिए, अंधेरा और रोशनी नहीं कहना चाहिए? मेरा दिमाग ऐसे चलता है? मेरे लिए तो मुमकिन नहीं है कि मैं याद रखूं कि कौन सा लफ्ज मैंने किस तरतीब में कहा था। जब कलाम चल रहा है तो चल रहा है। देखो अगर इस बात का लिहाज रखना भी होता ना तो पहले ये चीज लिखनी पड़ती, फिर पीछे जाके चेक करना पड़ता ये क्या था, फिर आगे जाके फिक्स करना पड़ता। इंसान के लिए ये मुमकिन नहीं है। यहां तक कि किताबी शक्ल में लोग नहीं कर पाते, ये तो कलाम है। लेकिन कुतिलतुम बोला इन अली इमरान की 2 आयात, उनमें तरतीब बदल दी। बोला इन कुतिलतुम फी सबीलिल्लाहि अव मुत्तुम लमगफिरतुम मिन अल्लाहि व रहमतुन खैरुम मिम्मा यजमाउन। अगर तुम लोग अल्लाह की राह में कत्ल कर दिए जाते या तुम मर भी जाते तो कसम से अल्लाह ताला के इस तरह की तरफ से आने वाली मग़फ़िरत और रहमत बेहतर है उन तमाम चीज़ों से जो वो लोग जमा कर रहे हैं। पहले किस चीज़ का जिक्र है? कत्ल हो जाने का। दूसरे दर्जे में किस चीज़ का जिक्र है? मरने का। दूसरी उससे फौरन अगली आयत में वला हिम्मतुम औ कुतिलतुम लइलल्लाहि तुरजऊन तुहशरून। और अगर तुम मर भी गए या कत्ल कर दिए गए तो अल्लाह की तरफ तुम्हें दोबारा जमा कर दिया जाना है, लइलल्लाहि तुहशरून। पहली आयत और दूसरी आयत में तरतीब के फर्क को अब समझते हैं। पहली आयत में इजाफा था फी सबीलिल्लाह का। इन आयात का ताल्लुक है गज़वा उहद से। सियाक इनका है गज़वा उहद। उहद में कितने शहदा थे आप कुछ मालूम है? तकरीबन 70। रिवायत के मुताबिक 70 के लगभग शहदा थे हमारे उहद में। तो सबके जहन में क्या है? जो लोग अल्लाह की राह में कत्ल कर दिए गए और उस से एक दर्स अखज़ किया जा रहा है और हमें सिखाया जा रहा है। और अल्लाह कह रहे हैं वला इन कुतिलतुम फी सबीला। अगर तुम भी मारे जाते हैं अल्लाह की राह में, तुम उन पर अफसोस कर रहे हो, लेकिन अगर तुम भी मारे जाते अल्लाह की राह में या फिर अगर तुम मर जाते अल्लाह की राह में, मारे नहीं जाते मर जाते, यानी तुम अच्छे काम करते करते तुम्हारी जिंदगी गुजर जाती और तुम्हें नेचुरल सी मौत आ जाती, बीमारी से मौत आ जाती या किसी एक्सीडेंट से मौत आ जाती, ऐसे जैसे मौत आती है वैसे मौत आ जाती,
تو وہ بھی بہتر تھا تمہارے لیے ان تمام چیزوں سے جو وہ لوگ جمع کر رہے ہیں. یہ بھی بڑا خوبصورت اشارہ ہے کہ کیونکہ وہاں پر ہمیں شکست ہوئی تھی تو دشمن مال غنیمت جمع کر رہا تھا, اس کی طرف بھی اشارہ کر دیا کہ دیکھو اگر تم مر بھی جاتے نا اور ان اس حالت میں نہ مرتے تو یہ موت ان کے ذخیرے کو جمع کرنے سے بہتر ہے. لیکن اس کے بعد اگلی آیت میں فی سبیل اللہ کا ذکر ہے, پہلی میں ہے دوسری میں نہیں ہے. تو اس کو کہتے ہیں الالتفات, التفات یاد ہے, الالتفات من الخاص الى العام, خاص سے عام کی طرف التفات. پہلی آیت میں خاص بات ہو رہی ہے آل عمران کے ہونے والے سے متعلق واقعے یعنی احد سے متعلق. اب یہ درس جو تم نے سیکھ لیا اس کے بعد اب عام قاعدے کی طرف آتے ہیں. عام قاعدہ سب کے لیے, احد ہو یا نہ ہو, جنگ ہوئی ہو یا نہ ہو, ہمارے ہاں جو صحابہ کا قتل عام ہوا ہے وہ ہوا ہو یا نہ ہو, اس سے اب ایک جنرل یونیورسل بات ہو رہی ہے. قاعدہ کلیہ وہ کیا ہے؟ بولا اچھا قاعدہ کلیہ میں اکثریت انسانیت کی قتل کی جاتی ہے یا مرتی ہے؟ وہ تو موت اصل ہے, قتل تو استثناء ہے, قتل ہوتا ہے لیکن بدرجہ کم ہوتا ہے, موت تو ہر روز ہر دفعہ ہو رہی ہے. آپ کبھی حج عمرے پہ جانے کا آپ کو موقع ملے یا مدینے میں آپ کو نماز پڑھنے کا موقع ملے, ہر نماز کے بعد کیا اناؤنسمنٹ ہوتی ہے؟ الصلاۃ علی الاموات, الصلاۃ علی الاطفال, الصلاۃ علی النساء. ہر نماز کے بعد کوئی نہ کوئی جنازہ نکل رہا ہے, تو موت اصل ہے. پھر کہا وَلَئِن مُتْتُمْ أَوْ قُتِلْتُمْ, اور اگر تم قتل ہو بھی جاتے, یعنی وہ کم درجے میں ہے اب, لیکن پھر الفاظ بھی بدل دیے. پہلی دفعہ کہا تھا کہ جو کچھ وہ جمع کر رہے ہیں اس سے بہتر ہے یہ تمہارے لیے, لیکن یہاں ایک اور لفظ, جمع کا لفظ بھی استعمال کیا جا سکتا تھا, یہاں کہا جا سکتا تھا یہاں پر لَإِلَى اللَّهِ تُجْمَعُونَ, اللہ کی طرف جمع کر دیے جاؤ گے. قیامت کے دنوں میں سے جمع کرنے کا لفظ بھی استعمال ہوتا ہے, یوم یجمعکم لیوم الجمع, انک جامع الناس لیوم لا ریب فیہ. آپ اللہ کو جمع کرنے, اللہ تعالیٰ سے ہم کہتے ہیں کہ آپ انسانیت کو جمع کرنے والے ہیں, ان کے جامع ہیں اس دن کے لیے, اس دن جس دن میں کوئی شک نہیں ہے. جامع الناس لیوم لا ریب فیہ. لیکن یہاں یجمعون کے بجائے اور تجمعون کے بجائے تحشرون کا لفظ استعمال ہوا ہے. جمع اور حشر میں کیا فرق ہے؟ جمع انسان کے لیے ہوتا ہے اور غیر انسان کے لیے بھی ہوتا ہے, لیکن حشر اصل میں عربی میں جانوروں کے لیے ہوتا ہے. اصل میں جب بھیڑ بکریوں کو جمع کرتے ہیں تو اس کو کیا کہتے ہیں؟ حشر, اسے حشر کہتے ہیں. جب گھوڑوں کو اکٹھا کیا جاتا ہے تو وہ کیا کر رہے ہیں؟ حشر کر رہے ہیں, جمع نہیں کر رہے, حشر. جب لوگوں کا مجمع ہے تو اس کو کیا کہیں گے؟ جمع. تو جب انسان جانوروں کی طرح بھاگ بھاگ کر جمع کیے جائیں گے تو وہاں پر حشر کا ذکر ہے, اور حشر کے ذکر سے اس میں رحمت کم ہوتی ہے. جمع کے لفظ میں رحمت زیادہ ہے, حشر کے ذکر میں رحمت کم ہے. اور یہاں پر دیکھیں فی سبیل اللہ نہیں ہے نا, بولا ان متم او قتل تم. اب یہاں فی سبیل اللہ کی بات نہیں ہو رہی, کسی بھی طرح کی موت اور کسی کی طرح کا بھی قتل ہو جانا. تو اس میں اچھے لوگ بھی شامل ہیں اور اس میں برے لوگ بھی شامل ہیں. ماتو وہم کفار, جو لوگ مرے اور کفر کی حالت میں تھے. ماتو وہم منافقون, موت آئی اور وہ نفاق کی حالت میں تھے. ایسے لوگ بھی ہیں, اللہ ہمیں ان میں سے نہ بنائے. تو ان کے لیے زیادہ موضوع لفظ کیا تھا؟ الى اللہ تحشرون. سبحان اللہ, اوف, میں جلدی جلدی ترجمہ کروں گا, دیکھتا ہوں اب نوٹ کرتے ہو کہ نہیں. اپنی اولاد کو قتل مت کرنا املاک کی وجہ سے. املاک کی وجہ سے, املاک کہتے ہیں انگلش میں, ہم کہتے ہیں بینکرپسی, فاقے کی وجہ سے. بہت ہی زیادہ آپ کی جو اقتصادی مشکل آ جائے نا, آپ پر معاشی مشکل آ جائے, اس کو کہا جاتا ہے عربی میں املاک. تو املاک کی وجہ سے اپنی اولاد کو قتل مت کرنا.
پھر کہتے ہیں نحن نرزقکم وإياهم، ہم ہیں، ہم ہی ہیں جو تمہیں رزق دیتے ہیں اور انہیں بھی دیتے ہیں. ایک اور مقام پر کہا سورۃ الاسراء میں ولا تقتلوا اولادکم خشیۃ املاق، اپنی اولاد کو املاق کے ڈر سے قتل مت کرنا. پھر کہا نحن نرزقہم وإياکم، ہم انہیں بھی رزق دیتے ہیں تمہیں بھی دیتے ہیں. کفر کا آیا تبدیلی، کوئی تبدیلی آئی؟ پہلے رزق کی بات کی تھی تو کس کا رزق پہلے کہا تھا؟ پہلے تمہارا پھر بچوں کا. دوسری آیت میں کس کا ذکر پہلے؟ بچوں کا رزق پہلے، تمہارا رزق بعد میں. اب اس کو میں سمجھاتا ہوں کیا کیسے اس کی حکمت کو سمجھیں. کیا عجیب کلام ہے اللہ تعالیٰ کا، سبحان اللہ. مجھے، میں برگر کھانے لگا ہوں بھوک کی وجہ سے، سمجھ میں آتی ہے بات؟ میں برگر کھانے لگا ہوں بھوک کی وجہ سے. اگر میں کہوں میں برگر کھانے لگا ہوں بھوک کے ڈر سے، فرق ہے کہ نہیں؟ میں اگر برگر کھاؤں بھوک کی وجہ سے تو بھوک ابھی سے ہے کہ نہیں؟ ابھی سے ہے. میں کہوں برگر کھانے لگا ہوں بھوک کے ڈر سے، ابھی نہیں ہے، ابھی نہیں ہے، وہ مستقبل میں ہے، ابھی نہیں آئی. پہلی آیت میں ہے اولاد کا قتل مت کرنا املاک کی وجہ سے، املاک کی وجہ سے. تو ابھی بھوکا کون ہے؟ تم خود بھوکے ہو. جب تم خود بھوکے ہو، بھوک کی وجہ سے قتل کرنے کا سوچ رہے ہو، تو کہا تمہیں کھلائیں گے، ان کو بھی کھلائیں گے، تمہیں کھلائیں گے. نحن نرزقکم وإياهم. دوسری میں کہا اولاد کا قتل مت کرنا بھوک کے ڈر سے. اگر بھوک کا ڈر ہونا، اس کا مطلب ہے ابھی بھوک نہیں لگی، ابھی املاک نہیں ہوا، ابھی فاقے نہیں پڑے. سوچ یہ آ رہی ہے کہ بچہ ہوگا تو پتہ نہیں پیمپر کے کتنے پیسے ہوں گے، پاؤڈر کے کتنے پیسے ہوں گے، ڈاکٹر کے کتنے پیسے ہوں گے، یو نو ڈلیوری کے کتنے پیسے ہوں گے، کھانے کے کتنے پیسے، خرچے ہی خرچے. پھر بعد میں کپڑے لینے پڑیں گے، پھر یہ کرنا پڑے گا. ابھی نہیں ہوا فاقہ، لیکن ڈر ہے اس کے ہونے کا. یعنی آپ کا رزق کا معاملہ یہ نہیں ہے کہ آپ اپنے آپ کو افورڈ نہیں کر سکتے. آپ کے ذہن میں سارا مسئلہ آپ سے متعلق نہیں ہے، بچے سے متعلق ہے. تو اللہ نے کہہ دیا ڈر کے مارے مت قتل کرنا، ہم اس کو بھی دیں گے، تمہیں بھی دیں گے. نحن نرزقہم وإياکم. سبحان اللہ، سبحان اللہ، ما اعجب هذا الكلام. پھر میں یاد دلا رہا ہوں وہی بات پرانی. ایک آیت ہے سورۃ الانعام میں، دوسری ہے سورۃ الاسراء میں، ہزاروں میل کے فاصلے پہ. کس کے ذہن میں ہوگا یہاں پہ من ہے تو اس کو ایسے کرو، اس کو یہاں پہ خشیہ ہے تو اس کو ویسے؟ کیسے ممکن ہے، کیسے ممکن ہے؟ اس کو سمجھنے کے لیے تھوڑا میں نے ہائی لائٹ نہیں کیا، میں آپ کو بتاتا ہوں یہاں کیا بات ہو رہی ہے. آپ نے بہت مشہور آیت ہے بقرہ کی، آپ نے پہلے سنی ہوگی، ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ، ان کے دلوں پر مہر لگائی، پھر ان کی سماعت پر مہر لگائی، اور پھر ان کے دیکھنے پر ایک غشاوہ ہے، یعنی ایک ڈھکنی ہے، ڈھکونی ہے اس کے اوپر، ٹھیک ہے، وہ ڈھکی ہوئی ہے. اچھا، یہاں دیکھیں سورۃ الجاثیہ، افرأیت من اتخذ الہہ ہواہ، تم نے کبھی ایسے انسان کو دیکھا ہے جس نے اپنی خواہشات کو الہ بنا لیا ہو؟ وأضلہ اللہ علی علم، اور اللہ نے اس کو گمراہ ہونے دیا ہو اس کے علم ہونے کی باوجود، اس کے پاس علم بھی ہے پھر بھی گمراہی میں گیا. وختم علی سمعہ وقلبہ، اور اللہ تعالیٰ نے اس کے سننے پر اور اس کے دل پر مہر لگا دی. بقرہ میں کیا پڑھا تھا؟ ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم. یہاں پر ترتیب بدلی کہ نہیں؟ کیا بدلا ہے؟ پہلے کس کا ذکر ہے یہاں؟ سماعت کا، پھر دل کا، پھر آخر میں، جیسے وہاں بھی آخر میں دیکھنا تھا، وہ تو آخر کی بات ہے، لیکن یہاں پر ترتیب بدل دی. اب واپس آتے ہیں بقرہ پہ.
بقرہ کے شروع کی آیت تو بہت سالوں کو یاد ہے، ذالک الکتاب لا ریب فیہ، لا ریب، شک، شک کہاں پہ ہوتا ہے؟ دل میں ہوتا ہے، فیہ ہدن، ہدن، بھائی شک کیسے دل میں ہوتا ہے، کیسے پتہ دل میں ہوتا ہے؟ وارتابت قلوبہم، قرآن کہتا ہے ان کے دل شکوں میں تھے، پھر کہتے ہیں ہدن للمتقین، ہدن، ہدا کہاں ہوتی ہے؟ وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ، جو اللہ پر ایمان لائے اللہ اس کے دل کو ہدایت دیتا ہے، ہدایت دل میں ہوتی ہے، پھر کہا ہدن للمتقین، المتقین، فَإِنَّ ذَلِكَ مِن تَقْوَى القلوب، تقوا کہاں پہ ہوتا ہے؟ دل میں ہوتا ہے، رسول بھی کہتے ہیں صلی اللہ علیہ وسلم التقوا ہا ہونا، التقوا ہا ہونا، التقوا ہا ہونا، الذین یؤمنون بالغیب، الذین ایمان کہاں ہوتا ہے؟ دل میں ہوتا ہے، ویقیمون الصلاۃ ومما رزقناہم ینفقون، والذین یؤمنون بما انزل الیک وما انزل من قبلک وبالآخرۃ ہم یقین کہاں ہوتا ہے؟ یقینون، یقین کہاں ہوتا ہے؟ اولئک علی ہدی من ربہم واولئک هم المفلحون، ان الذین کفروا، کفر کہاں ہوتا ہے؟ وہ بھی دل میں ہوتا ہے، سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون. اچھا، ساری بات شروع سے بقرہ کے دل